सर्वकालु सर्वकालु सर्वकोपनकाल जतर गतर विराजहि अवतूत रूप रसाल नाम थामना जात जाक रूप रंग नरेत आद गुरु कुदार मूरत जाओ नाद शेख देश और न पेश जाक रूप रेख न राग जतर ततर दिशा विशा हुए फैलो अनुराग नाम काम बहीन पेकता मुह न जाहे सर्वमान सर्वत्र मान सदय मान तता एक मूर्त अनेक दर्शन कीन रूप अनेक खेल खेल खेल खेल अनंत को फिर एक देव पेव न जानी जे बेद और कतेव रूप रंग न जात पासो जानी के जेव तात मात न जात जाकर जन्म मरण बहीन चकर बकर फिर चतर चक मानी पुरतीन लोक चौदह के बिखै जग जा पीजे जाप आ देवनाद मूर्त था पियो सब जी थाप परम रूप नित मूर्त पूर्ण पुरख पार सर्व विश्व रचियो स्वयं भव गणन भंजन हार कालहीन कला संयुक्त काल पुरख देश धर्म धाम सुपरम रहत भूत लख पेश अंगरागना रंग जा कह जात पात न नाम गर्भ गंजन दुष्ट भंजन मुख दाय काम आप रूप अमीक अनुसतिक पुरख अवधूत गर्भ गंजन सर्व भंजन आदि रूप सूत अंगहीन भंग नात्मेक पुरख अपार सर्व लायक सर्व कायक सर्व को प्रतपार सर्व गंता सर्व हंता सर्व तेन भेद सर्व शास्त्र न जान नहीं जे रूप रंग रेक परम वेद पुराण जाके नित भक्त नित कोट स्मृत पुराण शास्त्र नया वही वह चित मद पार चंत्व प्रसाद गुणगन उदार महिमा अपार आसन अपांग उपमा अनंग अनुपव प्रकाश निश्चिन अनाश आजान बाहु साहन साहु राजान राज देवान दे राजान राज पानान पान देवान देव मा महान इंद्रान इंद्र बालान बाल रंकान रंक कालान काल अनपूत अंग आबा अपांग गत मित अपार गुणगन उदार मुनगन प्रणाम निर्भय निकाम अतदुत प्रचंड मित गत अखंड आलिश्य कर्म अदृश्य धर्म सर्व प्रणाढ्य अंडन बाढ़ चाचरी छंत्व प्रसाद गोबिंदे मुकंदे उदारे अपारे हरियंग करियंग निर्णामे अकामे पुजंग प्रयाचंद चतर चक्र कर्ता चतर चक्र हरता चतर चक्र दानी चतर चक्र जाने चतर चक्र वर्ती चतर चक्र परती चतर चक्र पाले चतर चक्र काले चतर चक्र पासे चतर चक्र वासे चतर चक्र माने चतर चक्र दाने चाचरी छंद न सत्र न मित्र न परमंग न पित्र न कर्मंग न काय अजन्मंग अजाय न चित्र न मित्र परे है पवित्र प्रतिशय अधिशय अदृश्य अकृश्य भगवती चंत्व प्रसाद कथते के आ चिज देश है के आ भिज पेश है के आ गंज कर्म है के आ भंज भरम है के आ भिज लुक है के आ दित सुख है के अवतूत वर्ण है के बेभूत करण है के राजंग प्रभा है के धर्मंग तुजा है के आशोक वर्ण है के सर्व अपर्ण है के जगतंग कृति है के छत्रंग छत्री है के बर्मंग स्वरूप है के अनुभव अनुप है के आदि अदेव है के आप अपेव है के चित्रंग बहीन है के कै अधीन है के रोजी रजा कह रही मैं रिहा कह के पाक बे है के गैभुल गैव है के अफूल गुना है के साहन साह है के कारण कुनिंद है के रोजी देहांद है के राजक रही मैं के कर्मंग करी मैं के सर्वंग कली है के सर्वंग दली है के सर्वत्र मान्य है के सर्वत्र दान्य है के सर्वत्र गौण है के सर्वत्र पौण है के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र राज्य है के सर्वत्र साज्य है के सर्वत्र दीन है के सर्वत्र लीन है के सर्वत्र जाहु के सर्वत्र पाहु के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र काल है के सर्वत्र पाल है के सर्वत्र हंता के सर्वत्र गंता के सर्वत्र पेखी के सर्वत्र पेखी के सर्वत्र काज है के सर्वत्र राज्य है के सर्वत्र सुख है के सर्वत्र भूख है के सर्वत्र त्राण है के सर्वत्र प्राण है के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र मान्य है सदैव प्रधान है के सर्वत्र जाप्य है के सर्वत्र थाप्य है के सर्वत्र पान है के सर्वत्र मान है के सर्वत्र इंद्र है के सर्वत्र चंद्र है के सर्वंग कली में के परमंग ही में के अकल अलाम के साहिब कलाम
کہ حسن الوضو ہے تو معمول رضو ہے ہمیشہ السلام ہے شلیکت مدام ہے غنی مل شکست ہے غریب الفرست ہے بلند المکان ہے زمین الزمان ہے تمیز التمام ہے رضو الندان ہے حریف العظیم ہے رضائق یقین ہے انیک الترنگ ہیں اپید ہیں اپنگ ہیں عزیز النواز ہیں غنی ملک راج ہیں نرکت سروپ ہیں ترمکت بپوت ہیں پربکت پربا ہیں سجگت سدا ہیں سدیونگ سروپ ہیں اپیدی انوپ ہیں سمستو پراج ہیں سدا سروساج ہیں سمست السلام ہیں سدیول اکام ہیں نرباد سروپ ہیں اگاد ہیں انوپ ہیں او انگاد روپے اناد سروپے اننگی انام متر پنگی ترکام متر برگنگ تربادی اگنجی اگادی سبنگ سرپاگی سسربا انوراگی ترپوگت سروپے اچھے جہیں اچھوتے کندرکنگ پرناس ہیں پرتول پرواس ہیں نرکت پربا ہیں سدیونگ سدا ہیں بپوگت سروپے پرجگت انوپ ہیں نرکت سدا ہیں بپوگت پربا ہیں انکت سروپے پرجگت انوپ ہیں چاچری چند اپنگ ہیں اننگ ہیں اپیک ہیں الیک ہیں اپرم ہیں اکرم ہیں اناد ہیں جگاد ہیں اجے ہیں ابے ہیں پوت ہیں اتوت ہیں اناس ہیں اداس ہیں تند ہیں ابند ہیں اپگت ہیں برکت ہیں اناس ہیں پرکاش ہیں نچنت ہیں سنت ہیں الیک ہیں ادک ہیں الیک ہیں اپیک ہیں اٹا ہیں اگاہ ہیں اسمب ہیں اگم ہیں انیل ہیں اناد ہیں نت ہیں سنت ہیں اجات ہیں اجاد ہیں چرپڑ چنتو پرساد سربنگ ہنتا سربنگ انتا سربنگ کھیاتا سربنگ گیاتا سربنگ ہرتا سربنگ کرتا سربنگ پرانم سربنگ ترانم سربنگ کرمنگ سربنگ ترمنگ سربنگ جگتا سربنگ مکتا رساول چنتو پرساد نمو نرک ناسی سدیبنگ پرکاسی اننگنگ سروپے اپنگنگ بے پوتے پرماتم پرماتی سدا سرب ساتھی اگاد سروپے نرباد بےپوتے اننگی انامی ترپنگی ترکامی نرپنگی سروپے سربنگی انوپے نہ پوتر نہ پتر نہ ستر نہ متر نہ تات نہ مات نہ جات نہ پات نرساکم سریک ہے امتو امیک ہے سدیوں پربا ہے اجے ہے اجا ہے بھگوتی چنتو پرساد کہ ظاہر ظہور ہے کہ حاضر حضور ہے ہمیشہ السلام ہے سمست الکلام ہے کہ صاحب دماغ ہے کہ حسن الچراغ ہے کہ کامل کریم ہے کہ رازق رحیم ہے کہ روزی دہند ہے کہ رازق رہند ہے کریم الکمال ہے کہ حسن الجمال ہے غنی ملک راج ہیں غریب النواز ہیں حریف الشکن ہیں ہراس الفکن ہیں کلنکنگ پرناس ہیں سمست النواس ہیں اگنجل غنیم ہے رضائق رحیم ہے سمست الزبا ہے کہ صاحب کرا ہے کہ نرتنگ پرناس ہے بحث النواس ہے کہ سربل گوان ہے ہمیش الروان ہے تمام التمیز ہے سمست العزیز ہیں پرم پرمیش ہیں سمست العدیث ہیں عدیث العلیک ہیں ہمیش الاپیک ہیں زمین الزما ہے امیک الاما ہے کریم الکمال ہے کہ ضرورت جمال ہے کہ اچلنگ پرکاش ہے کہ متو سباس ہے کہ عجب سروپ ہے کہ متو بے پوت ہے کہ متو پسا ہے کہ آتم پربا ہے کہ اچلنگ اننگ ہے کہ متو اپنگ ہے مد پار چند کہ آتم پربا ہے کہ اچلنگ اننگ ہے کہ متو اپنگ ہے مد پار چند تو پرساد من من پرنام گنگن مدام ہر بر اگانجو ہر نر پر پانجو انگن پرنام من من سلام ہر نر اکھنڈ بر نر امنڈ ان پوناس من من پرکاش گنگن پرنام جل تھل مجا انچج انگ آسن اپنگ اپما پار گت مت ادار جل تھل امنڈ دسوس اپانڈو جل تھل مہنت دسوس بے انت ان پوناس تر تراس آ جان باہو اک سداہو اوکار آد کتنی اناد کھل کھنڈ کے آل گربر اکال کر کر پرنام چت چرن نام انچج گات اجج نبات انچنج گات ان رنج بات ان ٹوٹ پنڈار ان ڈٹ بار اڈیٹ کرمو ات ٹیٹ کرمو ان برن انت داتا مہنت ہر بول منا چنتو پرساد کرنا لیا ہے رکالیا ہے کل کھنڈن ہے مہمنڈن ہے جگتیشور ہے پرمیشور ہے کل کارن ہے سرو بارن ہے ترت کے ترن ہے جگ کے کرن ہے من مانیہ ہے جگ جانیہ ہے
सर्वंग पर हैं, सर्वंग कर हैं, सर्वपाश्य हैं, सर्वनाश्य हैं, करुणा करें, विश्वंपर हैं, सर्वेश्वर हैं, जगतेश्वर हैं, ब्रह्मंड सें, खलखंड सें, परति पर हैं, करुणा कर हैं, जपा जपें, तपा तपें, कृता कृत्य, मृता मृत्य, अमृता मृत्य, करुणा कृत्य, कृता कृत्य, धरणी तृत्य, मितेश्वर हैं, परमेश्वर हैं, कृता कृत्य, मृता मृत्य, अजबा कृत्य, अमृता मृत्य, नर नायक हैं, खलकायक हैं, विश्वंपर हैं, कुरुणाल्य हैं, निपनायक हैं, सर्पायक हैं, पावभंजन है, अरगंजन है, रिपतापन है, जप जापन है, अकलंकृत है, सर्वाकृत है, कर्ता कर है, हरता हर है, परमात्म है, सर्वात्म है, आत्म बस है, जस की जस है, भुजंग प्रिया चंद, नमो सूर्य सूर्य, नमो चंद्र चंद्रे, नमो राज राजे, नमो इंद्र इंद्रे,